गुरु माहिर नकेश जी। ऑल राइट जनाब, अस्सलाम वालेकुम, सलाम ना संगम अंगा चल दीजिए। सहालात वाकियाती टिक टाक की खैर खरीत है, यकीन अंता सुबह टिक टाक की खैर खरीत सर भैये। दिलबर रेडियो सौ भई आवाज और दो दफा रही हो जहान मनाना शुक्रिया तशक्कर एंड मेहरबानी जे तासो दी वक्त के लग गया ये आवरे FM 94 रेडियो दिलबर सौ भई قدرمندو پینل دی غړی تنا استاس قربا طاهر زمان طاهر زمان یو زل بیا راغله دې استاس سو مازغه خړل لپاره نو جناب کم کم زیک زما आवाज اورې دې شي دی په حوالے سره لګ غم نه نو ته سو فل فیډ بیک ام مازرا چی تاسو دی وخت کې لګ گیا یہ اورې FM 94 ریډیو دلبر سو بھی قدرمندو پینل دی غړی تنا استاس قربا طاهر زمان طاهر زمان یو زل بیا راغله دې استاس سو مازغه خړل لپاره نو جناب کم کم زیک زما आवाज اورې دې شي دی په حوالے سره لګ غم نه نو ته سو فل فیډ بیک ام مازرا مازرا مازرا مازرا شریک کیجیے।

0: ठीक ठाक
1: पाउची ठाक है वो देखी और गुदर तो मजा
0: मजा
1: ओके जी सास लाइव कॉल्स प्रोग्राम की शामिल हो مازیګر ټیم جی او په دې خوب مازیګری کې کوم دنه زو تاسو ته طاهر زمان کوم دنه پروګرام کې هرکلی وایم

ओके जनाब, नदासी डा कना डॉक्टर तारिक रहीम से द इस्लामाबाद और द पेखवर नुमावर डॉक्टर दे कचात हम द हडू को मसले भी जमंग हागरुन हुएं दे शगुई तो पजुन के दासी से हादिसर आगली भी याद योजाइन गुर्जी दली भी आगे दलास द गुई हडू के क्रिक्षी भी कागद सर हडू के भी कागद खपो हडू के भी कागद लासु हडू के भी कागद मला हडू के भी एनी हाउ ची دکم زای هڈو کے ہم موجود داغی علاج الحمدللہ موجود دجی دا سدا کتر مندر دن کچھ سمر پورے ہم مریضان سمر پورے ہم مریضان دی دہڈو کو او پریشان دی کنا اخوی تو ہم جتا سو پریشان کی گئے ماں سنگا چتا اس تمام خبر او کڑلا جی زمنگا ہاگا رونو خوین دی چا ہوئی تے پجون کی داسے حادثہ راغلی وی گاڑی گاڑی